0: آنکھ جی ویلکم بیک, خوش آمدید کہتے ہیں تمام دوستوں کو. 1:10 ہو چکے ہیں جی, آپ کا میرا ساتھ رہے گا ٹھیک 2:15 تک. آپ لوگ مزید کالز کریں 051-111-0101 اور 051-920-2540 پر, میں آپ کی لائیو کالز پروگرام میں شامل کر رہا ہوں. تاریخ آج 30 اگست 2026 اور وقت کتنی تیزی سے گزر رہا ہے جی, اور ہفتے مہینے سال 8th کی آج 30 ہو چکی ہے, اور ابھی ہم 2026 نیو ایئر جو ہے سیلیبریٹ کر رہے تھے, اور آج آپ اندازہ کریں کہ وقت ہو چکا ہے, اس وقت 30 ہو چکی ہے 8th کی, اور آج دیکھیں وقت کتنی تیزی سے بھاگ رہا ہے. نیکسٹ کال ہم پروگرام میں شامل کریں گے 051-111-0101 پر. کون ہمارے ساتھ موجود ہے؟ السلام علیکم جی.
1: وعلیکم السلام, جانے کیا حال ہے آپ کے, خیریت سے ہیں؟
0: اور جی میں تو بالکل ٹھیک ہوں, آپ بتائیں آپ کیسے ہیں؟
1: مولا پاک کا کرم ہے, بڑا احسان ہے پاک پروردگار کا. جانے شادی جو ہے ہمیشہ ماں باپ کے پسند سے ہونی چاہیے.
0: کیا بات انصاری صاحب, میں تو آپ سے گیم کھیلنے لگا تھا آپ نے. میں سا ہی نہیں لڑ دیتا,
1: منگنی ہوئی اور 83 میں میری شادی ہوئی.
0: اچھا,
1: دو سال آپ یقین کیجیے گا کہ وہ ہمارے گھر پہ بھلے آتی تھی, میں کبھی ان کے گھر میں نہیں گیا, کبھی سامنا نہیں ہوا, کیونکہ موبائل تھا نہیں. اس موبائل نے اتنا ماحول خراب کیا ہوا. آپ جو شادیاں ہو رہی ہیں نا
0: ٹھیک ہوگی, مطلب آپ کہہ رہے ہیں کہ پسند کی ہی ہونی چاہیے ماں باپ کی.
1: پسند کی ماں باپ کی, اللہ کا شکر ہے سامنے والی جو آئے گی نا ان شاء اللہ وہ آپ کے ساتھ بہت اچھا گزارے گی. میرے مولا کے کرم سے ابھی آپ کے ساتھ نارج بہر پہ یہ ابھی 1 ہونے والا ہے, 5 نومبر کو 1 ہو جائے گا ہماری وائف کا. اتنا بہترین انہوں نے ٹائم گزارا ہے ہمارے ساتھ, اللہ خوش رکھے,
0: اللہ جان رکھے. آمین آمین آمین آمین. بہت شکریہ انصاری صاحب, اپنا بہت زیادہ خیال رکھیے گا, ٹھیک ہے؟ جی ضرور آئے, ضرور آئے, کوئی مسئلہ نہیں, ٹھیک ہے, اللہ حافظ جی. تھینک یو سو مچ جی انصاری صاحب. شاید انصاری صاحب ہمارے ساتھ ہمیشہ حیدرآباد سے موجود رہتے ہیں, ہمیشہ جو ہے وہ بڑی اچھی گپ شپ کرتے ہیں, اور اچھا لگتا ہے جی ان سے بات چیت کرنے کے بعد. اس وقت نیکسٹ کال دیکھتے ہیں ہمارے ساتھ کون موجود ہیں اور کیا کہنا چاہتے ہیں. السلام علیکم جی.
2: سلام.
0: پیارا سا نام.
2: عدنان بات کر رہا ہوں سر, فیصل آباد سے.
0: عدنان فیصل آباد سے. عدنان بھائی پہلی دفعہ کال کیا آپ نے؟
2: نہیں سر, میری سیکنڈ ٹائم کال ہے آپ کے ساتھ. ماشاء اللہ پہلے میں نے آپ کا شو سنا تھا پچھلے, تو اب یہ سیکنڈ شو ہے میرا.
0: ٹھیک ہو گیا, ٹھیک ہے, چلیں آپ ٹاپک میں بات کریں گے یا گیم کھیلیں گے؟ آپ
2: ٹاپک میں بات کروں گا, ٹاپک اپنا جو ہے نا ایکسپیرینس بھی شیئر کرنا چاہتا ہوں. میں نے تو ابھی بھی شادی کی ہے.
0: ارے کیا بات ہے, کیا بات.
2: آج کے حوالے سے میں آپ کو بتا رہا ہوں.
0: چلیں آج
2: پہلا تو سر میں یہ بتا رہا ہوں, ہماری ڈیوورس ہو گئی تھی, ٹھیک ہے, لو کی شادی تھی لو.
0: اچھا,
2: تو اس لیے یہ نا کہ سر سسر کا ہونا بہت ضروری ہے. اگر آپ کو سسر نہیں ہے نا تو اللہ تعالیٰ کو پیارا ہو.
0: یہ
2: شادی کر رہے ہیں نا,
0: یہ میل سائڈ سے بات کر رہے ہیں؟ نہیں, یہ میل سائڈ سے بات کر رہے ہیں یا فیمیل سائڈ سے؟ مطلب
2: فیمیل سے میں بات کر رہا
0: ہوں. ان کے والد ہونے
2: چاہیے, جو والد ہے نا.
0: اچھا, لڑکی کے والد حیات ہونے چاہیے.
2: لڑکی کے والد کا ہونا بہت ضروری ہے اگر آپ سند کی شادی کر رہے. تو اپنا اوپینین دے رہا ہوں, تو باقی ہر ایک کی اپنی اپنی رائے ہوتی ہے, ہر ایک کا الگ انداز ہوتا ہے. لیکن اگر ہے حیات ہے تو اگر آپ لڑکی کو پسند کرتے ہیں, لڑکی بھی آپ کو پسند کرتی ہے, تو آپ کا رشتہ بڑا کامیاب ہوتا ہے. اگر لڑکے کا والد نہیں ہے تو وہ رشتے بڑی جلدی ختم.
0: اچھا, مطلب پھر وہ گائیڈنس کیا
2: ہے؟ ہاں میں نے سر مطلب ظاہری بات ہے کہ میں اس کو نا کہتے نا شدت سے جانے والا جو ہوتا ہے, تو شدت سے اس کو چاہا تھا. اس کے بعد میں اس کے والد کو بھی پتا ہو جاتا ہے, لیکن اس کے والد کو اٹیک ہو گیا, پھر ہماری شادی ڈیلے ہو گئی. تو کرتے کرتے پھر میں نے جب ظاہری بات ہے جب شادی ہوئی دوبارہ, تو مطلب وقت گزرا عدت کا میرے ساتھ کا, उसके बाद फिर हमने शादी की सादगी के साथ की, जो मतलब धूमधाम से करनी थी वो तो मतलब को चलो खत्म हो जाते, लेकिन उसके बाद मैंने उसको इतना खुश रखने की कोशिश की है, तो लेकिन इंसान जो होते ना वो कहते हैं ना किसी को किसी पर नजर लग जाती है, एक तो नजर लगी थी हमारे रिश्ते को, दूसरा है कि किसी से बर्दाश्त नहीं होता यार ये इतना मतलब हैप्पी, और इसके रिश्तेदार दो जो थे ना लड़की के, तो उन्होंने सोचा कि यार इस तरह का इसके मजारी बार खराब करते हैं, तो लेकिन लड़की जारी सी बात है वो उनकी बातों में आ गई, तो
0: चलो जी अल्लाह अल्लाह ताला आपके लिए आसानियां करे मेरे दोस्त, अपना ख्याल
2: रखिए। लेकिन जो दूसरी शादी थी ना तो वालिदैन की मर्जी से की है, अल्हम्दुलिल्लाह भी वो ठीक जा रही है माशाल्लाह,
0: माशाल्लाह चले अल्लाह ताला अल्लाह ताला आप दोनों को हमेशा खुश रखे, अपना बहुत ज्यादा ख्याल रखिएगा, ठीक है।
2: आमीन आमीन। सर आपका कल एक ही दिन शो होता है बस?
0: जी मेरे दोस्त ये हफ्ते की रात को होता है 12 से 2, वैसे 2 दिन और भी है लेकिन वो खेलों के हवाले से होता है 8 से 10 रात को। बस ये आप ये हफ्ते की रात को सुन सकते हैं 12 से 2, ठीक है।
2: हाँ सही है, जाहिर सी बात है मैं आपको बता रहा हूँ कि जो आज का दौर चल रहा है ना, ये जो सोशल मीडिया का दौर है ना, इससे हमारी पबजी से हमारी मतलब बात स्टार्ट हुई थी, हमारे दोस्त से स्टार्ट हुई, फिर मैंने रिश्ता भेजा है, तो जाहिर सी बात है वहाँ से वहाँ। लेकिन ये कि सोशल मीडिया का दौर जो है ना वो कि कुछ टाइम के लिए होता है, बस्ट होता है,
0: बिल्कुल ऐसे ही है बस। चले अपना ख्याल रखिएगा,
2: जिंदगी जिंदगी जो है ना बस बंदे की ना एक दफा बिल्कुल डिस्टर्ब होती जरूर है, बंदे को अभी टाइम लगता है, जारी सी बात है। जो मेरे डॉक्टर थे ना उन्होंने कहा था कि ऐसे लड़के के दोबारा आप शादी की नहीं करते ना, तो हो सकता है लड़के को जो ज्यादा ना ये स्केट्री का मरीज बन
0: जाए,
2: बाकी बिल्कुल मेरी बहुत कमजोर हो गई है, बहुत ज्यादा मतलब जो मैं चीजें कुछ भूल जाता हूँ, आके भूल जाता हूँ कि यार ये चीजें कहाँ पड़ी हैं।
0: चले अल्लाह पाक खैर करेगा, भाभी आ गई है उनके साथ टाइम स्पेंड किया करें, ठीक है।
2: ये ना कि वो शो सुन रही हो तो बाद में हाँ तू आना जरा।
0: बहुत शुक्रिया मेरे दोस्त, अपना ख्याल रखना, ठीक है।
2: ओके ओके
0: ओके, अल्लाह हाफिज। अल्लाह हाफिज जी, हमारे साथ दोस्त मौजूद थे और ये पर्सनल अपना एक्सपीरियंस शेयर कर रहे थे। मेहदी हसन खान साहब की आवाज़ को प्रोग्राम में शामिल करते हैं थोड़ी देर के लिए, आप लोग सुने, उम्मीद करता हूँ ये ट्रैक आपको बहुत अच्छा लगेगा।

0: اوکے جی ویلکم بیک، خوش آمدید کہتے ہیں تمام دوستوں کو، امید کرتے ہیں ٹریک آپ کو پسند آیا ہوگا. اور مہدی حسن خان صاحب کی آواز اور کیا کمال کا انداز ان کا. نیکسٹ کال پروگرام میں دیکھتے ہیں جی. السلام علیکم.
1: السلام علیکم.
0: وعلیکم السلام جی، کون بات کر رہے ہیں، کہاں سے؟
1: ماریا اکبر بات کر رہے ہیں ملتان سے.
0: ماریا اکبر بات کر رہے ہیں ملتان سے. ماریا کیا حال ہے آپ کا؟ ٹھیک ہے؟
1: میں بالکل ٹھیک ہوں. آپ اپنے حالات مزاج جذبات کی
0: خبر سے. حالات مزاج اور جذبات، ایک کال پہ ایک سانس میں آپ اتنے ڈھیر سارے سوال پوچھ لیتی ہیں.
1: جس طرح سے ایک سانس میں ہم سے پوچھیں گے، اسی طرح ایک سانس میں جواب دیں.
0: ٹھیک ہو گیا، ٹھیک ہے، چلیں. تیار ہیں پھر آپ؟
1: ہاں میں تیار ہوں، تیار ہوں اپنی طرف سے. دیکھیں
0: چلیں آپ، میں دو دفعہ پوچھ لوں گا، سب سے دو دو دفعہ، مطلب ان کو
1: ایک دفعہ پوچھ کے
0: دیکھیں. ٹھیک ہے، چلیں. چائے، گاڑی، ستارہ، بیگ، ستارہ مطلب آسمان والا،
1: ستارہ،
0: ہاں ستارہ، بیگ، بارش، قلم اور کیک.
1: یہ زیادہ نہیں کر دیا؟
0: دو زیادہ کر دیا نا آپ کے لیے. چلیں دوبارہ بتاؤں؟
1: دوبارہ بتائیں.
0: چلیں، چائے، گاڑی، ستارہ، بیگ، بارش اور قلم. ایک کم کر دیا میں نے. چلیں،
1: چائے، گاڑی، ستارہ، بیگ، آخر میں قلم. تو پہلے کیا تھا؟
0: مس ہو گیا ہماری آپ سے ایک.
1: نہیں،
0: ایک پھر ٹرائی کر لیں، کوئی مسئلہ نہیں،
1: چلیں گے کریں.
0: نہیں آپ کو، آپ مطلب ٹرائی کر رہے ہیں، یاد نہیں آ رہا.
1: مطلب ہے پہلے تو چائے، گاڑی، ستارہ، بیگ، قلم.
0: نہیں ایک مس کر گیا آپ، بارش مس کر گیا آپ.
1: بارش،
0: ٹھیک ہے. اچھا ہمارے کچھ اور کہنا چاہیں گے آپ؟
1: اچھا ٹاپک میں کہنا چاہوں گی کہ ابھی ایک بھائی نے کہا تھا نا کہ مطلب بس شادی ہو جانی چاہیے، تو گھر والوں نے نا بھائی کو کہا کہ ہم نے تمہارے لیے ایک رشتہ دیکھا ہے، اگر تمہیں کوئی پسند ہے تو بتا دو. تو بھائی کہنے لگے نہیں نہیں آپ اپنی پسند سے دیکھ لیں. تو گھر والے کہنے لگے کہ ہاں ہمیں پتا تمہیں کس نے پسند کرنا ہے. تو والی بات ہو گئی ہے. لیکن نا آج کے دور میں پسند کا جو ہے نا ملنا بہت ضروری ہے.
0: پسند ہونی چاہیے،
1: گھر والوں کی مرضی بھی ہونی، گھر والوں کا مطلب ہونا ضروری ہے اس میں شامل، لیکن اپنی مرضی ہونا بہت ضروری ہے.
0: اپنی مرضی ہونا بھی بہت ضروری ہے. ٹھیک ہو گیا، ٹھیک ہے، چلے. اس کے علاوہ
1: ہم یہ کہہ رہے تھے کہ چلیں اگر ہم نے اپنی پسند سے کر لی تو مطلب پھر گھر والے ہمیں کہیں گے کہ ہاں تم نے کی تھی نا، تو سارا الزام
0: ویسے ہی. وہ اسٹارٹ میں کالر آئی تھی نا، کافی سینئر ہماری کالر، انہوں نے یہ بات کی تھی کہ جب بچے اپنی پسند کر لیتے ہیں وہ پھر پھنس جاتے ہیں نا اس زون میں کہ یار ہم نے خود ڈیسیژن لیا تھا، اب اس کے جو بھی کانسیکوینسز ہیں وہ ہم نے ہی سہنے ہیں.
1: جب آپ
0: کس میں سے پھنسنے ہو تو آپ دونوں طرف سے بھی پھنس گئے. ایسے ہی، ایسے ہی، چلیں. اپنا بہت زیادہ خیال رکھیے گا ماریا، ٹھیک ہے؟ اللہ حافظ جی، جزاک اللہ، تھینک یو سو مچ جی. نیکسٹ کالر کی جانب جاتے ہیں، کون ہمارے ساتھ کہاں سے موجود ہیں؟ اور 0519202540. السلام علیکم.
2: السلام علیکم.
0: وعلیکم السلام، کون بات کر رہا ہے؟
2: میں نیلا بات کر رہی ہوں، لاہور سے. کیسے ہیں آپ؟
0: میں بالکل ٹھیک ہوں اللہ کا شکر، آپ کی صحت ٹھیک ہے؟
2: الحمدللہ میں ٹھیک ہوں، اور دعا
0: گوں
2: جو
0: چاہا
2: سنتا اللہ سب کو سلامت رکھے.
0: جزاک اللہ جی، بہت شکریہ. تو آج آپ نے پہلے کال کیا، مطلب جلدی سونے کا ارادہ ہے؟
2: نہیں نہیں، فی الحال تو جاگی ہوئی ہوتی ہوں میں. ابھی آگے ہمارے بہت سارے سبق اور پڑھنے والے ہوتے ہیں نا، اس لیے ہم جاگ رہے ہوتے ہیں. ٹائم پھر دو ڈھائی بجے پھر وہ ٹائم داخل ہو جاتا ہے، اس لیے پھر
0: ایسے ہی بالکل ایسے. تو گیم کھیلیں پھر؟
2: جی جی، ہاں گیم کھیلیں گے، اور ٹاپک پہ بھی کچھ کہوں گی تھوڑا سا.
0: چلو ٹھیک ہے، ضرور ضرور.
2: آج کل جو دور جا رہا ہے، واقعی کہتے ہیں کہ پسند کی شادی کریں کیونکہ زندگی انہوں نے گزارنی ہے، پہلے ہی ایک دوسرے کو دیکھ لیں اچھی طرح سے، جان لیں پہچان لیں، مگر اس کے باوجود بھی بعض دفعہ کامیاب نہیں ہوتی شادی. تو اللہ تعالیٰ نے جوڑے بنائے ہیں، بس اللہ تعالیٰ سب کے نصیب اچھے کرے. پیرنٹس کو شامل کرنا بھی ضروری ہے. اگر آپ کو کوئی پسند ہے تو اپنے پیرنٹس سے کہیں، اور اگر پیرنٹس بہتر سمجھیں گے سارے معاملات کو، وہ سمجھتے ہوں گے کہ آپ کے لیے بہتر ہے، تو وہ ضرور ساتھ دیں گے.
0: बिल्कुल
2: मेरा ख्याल है पेरेंट्स को भी साथ में इन्वॉल्व
0: इन्वॉल्व होना चाहिए। देखिए अगर हेल्दी जो आपने मामलात रखे हैं ना दोनों साइड से, तो वो मस्त है कि खासकर जो फीमेल साइड बच्चियों के वालिदैन को ज़्यादा जो है वो इंटरेस्ट लेना चाहिए। चूँकि देखें जहाँ आजकल लड़के वाले परेशान है ना, मतलब लड़की वाले परेशान है कि हमें अच्छे रिश्ते नहीं मिलते, वहाँ ऑब्वियसली जो है वो लड़के वाले भी परेशान होते हैं कि यार हमें अच्छी जो रिश्ते हैं वो मिले। चूँकि टेम्परामेंट जो है वो बहुत शॉर्ट हो चुके हैं, यंग जनरेशन जो है वो रिएक्टिव।
2: हाँ आजकल लोगों में तो अल्लाह सब बच्चे बच्चियों के नसीब सबके अच्छे।
0: आमीन आमीन। रिएक्टिव बच्चे ज्यादा हो गए।
2: अब आप मुझसे गेम पूछेंगे?
0: जी जी आपसे गेम पूछता हूँ, चार पांच वर्ड्स हैं, आपने ना वो फिर सीक्वेंस वही रखना है, ठीक है?
2: सात वर्ड्स ही ना बना दे रहे।
0: नहीं, एक दो तीन चार पांच छह होंगे, ठीक है?
2: ओह माय गॉड,
0: चले
2: ठीक है।
0: फर्स्ट है जी तितली, मोबाइल, दरिया, तकिया।
2: तितली, मोबाइल, क्या बोला आपने?
0: मैं शुरू से बोलता हूँ, तितली, मोबाइल, दरिया, तकिया, सूरज और लास्ट में है चम्मच।
2: चम्मच, तितली, मोबाइल, दरिया, तकिया, चम्मच, सूरज।
0: आपने बोला ठीक है, लेकिन सूरज जो है ना वो पहले कहना था आपने, चम्मच के बाद उसको एक जो है वो मिसप्लेस हो गया। बहरहाल
2: मैंने बुलाया नहीं है, याद रखा है,
0: याद
2: एक नंबर आगे पीछे हो गया। हाँ,
0: सीक्वेंस आगे पीछे हो गया। बहरहाल बहुत अच्छा खेला आपने, थैंक यू सो मच।
2: थैंक यू सो मच। कोशिश करूंगी शायरी के सेगमेंट में आप सबको
0: चले, जरूर
2: अल्लाह ताला
0: जरूर।
2: और नजीर भाई और हमीद गुरु सब के लिए और बाकी सुनने वाले जितने मेरे बहन भाई सबके लिए बहुत सी दुआएं।
0: बहुत शुक्रिया, बहुत शुक्रिया, अल्लाह हाफिज, थैंक यू सो मच। जी अनिला हमारे साथ लाहौर से मौजूद थी। दोस्तों काफी देर से हमने बैक टू बैक कॉल्स प्रोग्राम में शामिल कर रखी हैं, एक कॉल और प्रोग्राम में शामिल करेंगे, फिर एक बहुत ज़बरदस्त आपको गाना सुनवाऊंगा। मुझे कहते हैं गजनफर महमूद क्यानी, आपको क्या कहते हैं जरूर बताइएगा। अस्सलाम वालेकुम।
3: जी वालेकुम सलाम, क्या हाल है भाई, ठीक ठाक है जी आप?
0: और जी मैं तो ठीक हाँ, तुम सुनाओ।
3: बस ठीक है जी, अल्लाह का शुक्र है, तुम्हारी दुआवां माशाल्लाह बहुत अच्छा प्रोग्राम हो रहा है जी।
0: माशाल्लाह जी, अल्लाह तुहानू खुश रखे माशाल्लाह। गेम खेड़ दे सरकार, छोड़ो बाकी गलां नू। मैं क्या गेम खेडिये थोड़े नाल?
3: नहीं जी नहीं, गेम मैं नहीं खेड सकदा।
0: ओ अल्लाह लियो,
3: मैं आपक ते गल करांगा थोड़े नाल, तो माशाल्लाह एक पे
0: चलो टॉपिक ते गल करदे हैं। की तुसी मशवरा दोगे नौजवानां नू?
3: देखो जी अजकल जेड़ा वक्त जा रहा ना, एदे विच जरूरी हुंदा एक दूजे नू देख लैणा। पहले वक्त च एक दूजे नू नहीं सी वेंदे जी। पहले वक्त माँ बाप के कहन से छाती होंगी सी, ना बंदे ने बुढ़ी नू देखे ना, ना बुढ़ी ने बंदे नू,
0: ठीक है?
3: इसे तरह माँ बाप के कहन से छाती हुई तो ना उन्होंने वेख्या, जिसले छाती हुई तो रंग काला सी बुढ़ी का, हां जी, जिसले उन्हें उन्होंने देखा व्याह भी हो गया, जिसले देखा तो बेहोश हो गया। कह मैं की सोचा इसे की हो गया, रंग काला सी, बाबा काला सी। तो मुड़ के बीबी ने उन्होंने होश कराई कि सरदार हुण मैनू दसो
0: बहुत शुक्रिया, बहुत ज्यादा ख्याल रखना मैं, ठीक है? अल्लाह हाफिज, अल्लाह हाफिज, थैंक यू सो मच आपकी कॉल। How can I?